0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online, and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्कार श्रोतावृन्द एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ म दिनिता रिसाल कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामारीगल मानिसहरूप्रति र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोतावृन्द हरेक मंगलबार र बिहिबार दिउँसो दुईदेखि तीन बजेसम्म एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार एसबीएस रेडियो टूमा अपरान्ह चारदेखि पाँच बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ यो कार्यक्रम चाहिँ तपाईँले आज बिहिबार एसबीएस साउथ एसियनमा दिउँसो दुई बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार एसबीएस रेडियो टूमा पुनः प्रसारणमा सुनिरहनु भएको छ र आजको कार्यक्रम अलिक फरक किन छ भने अब हरेक बिहिबार मेलबर्नबाट आउँथ्यो आज भने कार्यक्रम सिडनीबाट आइरहेको छ म दिनिता रिसाल तपाईँको साथमा छु र सिडनी भनेपछि सहकर्मी सुनिता पोखरेल पनि कार्यक्रममा हुनुहुन्छ
3: हजुर धन्यवाद दिनिताजी र श्रोताहरूलाई म सुनिता पोखरेलको तर्फबाट पनि नमस्कार अनि हार्दिक स्वागत छ आजको कार्यक्रममा र आजको कार्यक्रम विशेष गरेर कुरा गर्नुपर्दाखेरि चाहिँ एकदम फुटबलमय हुनेवाला छ त्योदेखि बाहेक कुरा त अरू पनि छन् होइन विषयवस्तु के छन् भनेर चाहिँ दिनिताजीबाट
2: अवश्य पनि हरेक बिहिबारको कार्यक्रम चाहिँ हामी सुरु गर्नेछौँ साप्ताहिक विश्व समाचारबाट र त्यसपछि फुटबल फिफा विश्वकपकै विषयबाटै सुरु गरौँ होला सुनिताजी होइन अब विश्व

0: कप यसपालिको धेरै कारणले अलि भिन्न छ, केही कुराहरू विवादमा पनि छन्, महँगो टिकट, एआईको प्रयोग, होइन, धेरै विषयहरू छन्। त्यो सँगसँगै हामी केही श्रोताहरूसँग कुराकानी पनि गर्नेछौँ आज कार्यक्रममा। अन्त्यसम्म सुनेर साथ दिनुहोला। नेपालको प्रसङ्गलाई पनि अवश्य पनि जोड्ने नै छौँ र श्रोताहरूले हामीलाई एसएमएस गरेर पनि कार्यक्रममा जोडिन सक्नुहुन्छ, होइन त सुनिताजी?
1: पक्कै पनि। र त्यसको लागि चाहिँ नम्बर एकपटक दिइहालौँ, 0439799767। नम्बर फेरि एकपटक 0439799767। 0439799767, 0439799767। र त्यहाँनिर चाहिँ आजको कार्यक्रममा प्रस्तुत भएका विषयवस्तुहरूका साथसाथै फुटबलका सम्बन्धमा आफ्ना फेभरेट टिमको बारेमा अथवा प्लेयरको बारेमा पनि लेखेर पठाउन सक्नुहुन्छ।
0: कसले उचाललाई यसपालिको ट्रफी, होइन श्रोताबिन, तपाईँलाई के लाग्छ? अवश्य पनि तपाईँको प्रेडिक्सन हामीलाई मेसेजमा पठाउनुहोस्। र यति भन्दै अब भने कार्यक्रम सुरु गर्नतर्फ लागौं। गत 7 दिनका प्रमुख विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
1: धन्यवाद दिनिताजी। र पछिल्ला 7 दिनका विश्व समाचारका प्रमुख विषयहरू छन्। इरानले अमेरिकी हेलिकप्टर खसालेको ट्रम्पको आरोपपछि मध्य पूर्व शान्ति सम्झौतालाई लिएर आशंका। फिलिपिन्सको शक्तिशाली भूकम्पमा कम्तीमा 35 जनाको मृत्यु, 100 बढ़ी घाइते। र सकरूजका टेटे याङ्गीको विश्वकप अभियानमा प्रशिक्षकको अपेक्षा अनुसार अघि बढ़ने भनाई।

अब समाचार विस्तारमा। एप्पलले आइफोन र आइप्याडका लागि बाल सुरक्षालाई ध्यानमा राख्दै एक नयाँ नियन्त्रण सम्बन्धी फिचरको घोषणा गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजीले यी परिवर्तनहरू 16 वर्ष मुनिकाहरूलाई सोशल मीडियामा प्रतिबन्ध लगाउने सम्बन्धी देशको नीतिबाट आंशिक रूपमा प्रेरित भएको बताएका छन्। नयाँ सुविधामा एप डाउनलोड गर्न रोक्ने, बच्चाहरूले कोसँग कुराकानी गर्न सक्छन् भन्ने नियन्त्रण गर्ने तथा नग्नता, हिंसा वा ग्राफिक सामग्री भएका मेसेजहरू रोक्न अभिभावकहरूलाई अनुमति दिइनेछ। यी उपायहरू अस्ट्रेलियाका अनलाइन सुरक्षा कानूनहरू र बालबालिकामा सोशल मीडियाको प्रभावबारे कम्पनीले आफैले गरेको अनुसन्धानबाट प्रभावित भएको एप्पलका प्रमुख टिम कुकले आफूलाई बताएको प्रधानमन्त्री एन्थनी अल्बनीजीले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अमेरिकी हेलिकप्टर इरानले खसालेको आरोप लगाएपछि अमेरिका र इरानबीच शान्तिको सम्भावनाबारे आशंका देखिएको छ। इरानका विदेश मन्त्री अब्बास अराक्षीले यदि अमेरिका सुरक्षित रहन चाहन्छ भने सो क्षेत्र छोड्न चेतावनी दिँदै कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसैबीच इरानलाई विश्वको परमाणु निगरानी गर्ने संस्था इन्टरनेशनल एटमिक एनर्जी एजेन्सीसँग पुनः सहकार्य गर्न र एक वर्ष अघि बम प्रहार गरिएका स्थलहरूमा निरीक्षण पुनः शुरू गर्न अनुमति दिन आग्रह गरिएको छ। इरानले ती बम प्रहार गरिएका परमाणु स्थलहरूमा के भयो वा त्यहाँ भण्डारण गरिएको आणविक सामग्रीबारे एजेन्सीलाई अझै जानकारी दिएको छैन। बम आक्रमणहरूले युरेनियम प्रशोधन गर्ने स्थानहरू नष्ट वा गम्भीर रूपमा क्षतिग्रस्त पारेका थिए तर बमकै स्तरमा रासायनिक प्रक्रियाद्वारा समृद्ध गरिएको युरेनियमको ठूलो हिस्सा अझै जोगिएको मानिन्छ। इजरायल र लेबननले आफ्नो साझा सीमामा तनाव कम गर्ने उद्देश्यले युद्ध विराम पुनः शुरू गर्ने सहमति गरेका छन्। यो सम्झौता वाशिङटनमा भएको वार्तापछि अमेरिका सहित जारी गरिएको संयुक्त विज्ञप्ति मार्फत घोषणा गरिएको हो। यो युद्ध विराम पूर्ण रूपमा गोलीबारी बन्द हुने शर्तमा गरिएको छ, जस अनुसार इरान समर्थित हिजबुल्लाले सम्पूर्ण रूपमा गोलीबारी रोक्नुपर्नेछ र दक्षिण लेटानी क्षेत्रबाट आफ्ना सबै व्यक्तिहरूलाई हटाउनुपर्नेछ। सोमबार 8 जूनमा दक्षिणी फिलिपिन्समा आएको शक्तिशाली भूकम्पपछि मंगलबारसम्मको रिपोर्टिङमा कम्तीमा 35 जनाको मृत्यु भएको छ भने 144 जना घाइते भएका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पका कारण करिब 1 मिटर उचाइको सुनामी समेत आएको थियो। यसले भवनहरू र पूर्वाधारमा क्षति पुर्याएको छ र जनरल सान्टोस विमानस्थल अस्थायी रूपमा बन्द गर्नु परेको छ। मृत्यु हुनेको संख्या दर्जनौ पुग्दा अधिकांशको सारंगानी प्रान्तमा गएको पहिरोका कारण ज्यान गएको बताइएको छ। राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले राष्ट्रिय सरकारले सक्रिय रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाइरहेको भन्दै आपतकालीन सहायता

0: उपलब्ध गराउने बाचा गरेका छन्। इबोला संक्रमित एक अमेरिकी बिरामीको उपचार गरिएको बर्लिन स्थित अस्पतालका संक्रामक रोग विभाग प्रमुखले भाइरस विरूद्ध प्रयोग गरिएको औषधिको संयोजन धेरै प्रभावकारी भएको बताएका छन्। लेइफ एरिक स्यान्डरका अनुसार बिरामीलाई MBP-134 नामक औषधि दिइएको थियो, जसमा दुई प्रकारका एन्टीबडीहरूको संयोजन समावेश थियो। औषधिको पहिलो मात्रा बिरामीलाई उद्धार गरेर उडान भर्दा नै दिइएको थियो भने बर्लिन पुगेपछि उनलाई अर्को एन्टीभाइरल औषधि दिइएको बताइएको छ। स्यान्डरले सो बिरामीलाई सप्ताहन्तमा अस्पतालबाट डिस्चार्ज गरिएको बताएका छन्।
1: Along with other supportive measures, we saw quite a rapid decline of the viral loads in the blood of the patient, and also an improvement of the clinical situation and other lab values. So we think that this combination treatment was very beneficial to the patient.
0: डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा इबोलाका कारण 100 भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ 600 पुष्टि भएका संक्रमित मामिलाहरू र 19 जना निको भएकाहरू छन्। अब खेलकुद समाचार र त्यसमा फुटबल। सकरुजका नयाँ खेलाड़ी टेटे याङ्गीले अस्ट्रेलियाको आगामी विश्वकप अभियानमा प्रशिक्षक टोनी पोपोभिचले जे आवश्यक ठान्छन् आफू त्यसै गर्न तयार रहेको बताएका छन्। याङ्गीले स्विजरल्याण्ड विरूद्ध आफ्नो डेब्यू खेलमै गोल गर्दै टोलीमा प्रभावशाली शुरूआत गरेका थिए र उनले अझ धेरै प्रदर्शन गर्न बाँकी रहेकोमा दृढ विश्वास व्यक्त गरेका छन्। उनको गोलले सकरुजको अन्तिम अभ्यास खेलमा 1-1 बराबरी गराएको थियो, जुन विश्वकप अघि टोलीको अन्तिम तयारी खेल थियो। इसका साथ पछिल्ला सात दिनका विश्व समाचार यति नै।

0: धन्यवाद सुनिताजी र श्रोताबृन्द, तपाईँले यो साप्ताहिक विश्व समाचार जस्तै अन्य अध्यावधिक सामग्री, थप पडकास्ट र कुराकानीहरू सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइटमा। ठेगाना हो sbs.com.au/nepali।
1: र एसपीएस नेपालीका पडकास्टहरू सुन्नको लागि चाहिँ आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गर्नुहोस्, एसपीएस नेपालीलाई फलो गर्नुहोस् अनि ट्याङ ट्याङ ट्याङ नोटिफिकेसन पाउनुहोस्। जतिखेर हामी पब्लिस गर्छौँ, पब्लिस गर्ने बित्तिकै कुनै पनि सामग्री तपाईँले सुन्न सकिहाल्नुहुन्छ। यति भन्दै अब चाहिँ अलिकति फुटबलमै बनाउनु पर्ला होइन, अब सुरु गरिहालौँ होइन। अब दिनताजी के छ यसपालि, अब हुन्छ नि फिफा वर्ल्ड कपमा चाहिँ अलिकति कन्ट्रोभर्सी भएको, अलिक चर्चामा रहेको विषयहरू चाहिँ के छ, त्यसको बारेमा बताइदिनु श्रोताहरूलाई।
0: यसपालि अब धेरैको यो अब वर्ल्ड कपको टिकट रिलिज भएदेखि नै एकदम कुरा चलिरहेको भनेको चाहिँ टिकट महँगो र किन महँगो भन्ने होइन। अब खेल हेर्न जानु पर्यो होइन, अब होटल बुक गर्नु पर्यो, सबै कुरा गर्नु पर्यो नि त। अब टिकट महँगाईको एउटा कुरा छ, अनि अर्को त अब फुटबल बाहेक अन्य क्षेत्रहरूलाई पनि छोएको विषय भनेको एआई होइन, र यसले चाहिँ विशेष गरी अब भिएआर जुन भर्चुअल असिस्टेन्ट रेफरी सिस्टम, भिडियो असिस्टेन्ट रेफरी छ, त्यो बारेमा पनि आज म श्रोताहरूलाई बताउन गइरहेकी छु र अन्य विषयहरू पनि छन्। अब चाहिँ फुटबलकै चर्चा गर्नतिर लागौँ होला। श्रोताबृन्द, अब फुटबल भन्दै गर्दा यसपालिको वर्ल्ड कपमा तपाईँले कसलाई सपोर्ट गर्दै हुनुहुन्छ, कसले ट्रफी उचाल्ला यसपालि, अवश्य पनि हामीलाई मेसेज गरेर बताउनुहोस्। तपाईँको जवाफ हाम्रो नम्बर हो 0439799767। फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767। र अब भने कुरा गरौँ यसपालिको वर्ल्ड कपका केही विवादास्पद पक्षहरूबारे होइन। यसपालिको वर्ल्ड कप सुरु हुनु अघि नै अहिलेसम्मकै सबैभन्दा टेक्नोलोजिकली एडभान्स्ड वा भनौँ न प्राविधिक रूपमा अग्र भनी चिनिएको छ, सबैभन्दा पहिले कुरा आउँछ अवश्य पनि अघि भने चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स वा एआईको र भिएआर सिस्टम भनी चिनिने भिडियो असिस्टेन्ट रेफरीको। हामी कुरा गर्दैछौँ रेफरी गर्ने अझै चुस्त प्रणालीको, सेन्सर जडित फुटबल र त्यसका साथै एआईले संकलन गर्ने डेटाको बारेमा, जसले खेल खेल्ने, सञ्चालन गर्ने र हेर्ने तरिका नै परिवर्तन गर्न सक्ने बताउँदै आइएको छ।
2: As we already know that semi automatic offside cameras support will be there, and then the whole chip inside the ball to track every touch, every motion, and that the whole analytics around the viewing experience for the fans and for the broadcasters, because more than 45 cameras will be in use.
0: उनी हुन् एसियन फुटबल कन्फेडरेशन र साउथ एसियन फुटबल फेडरेशनको कार्यकारी समितिका सदस्य साजी प्रभाकरण यसपालिको वर्ल्ड कपमा देखिन सकिने रेफरिङ सिस्टमको बारेमा बताउँदै। तर यसको अर्थ खासमा के हो? फिफाले अझै विकसित अर्थात सेमी अटोमेटेड अफसाइड टेक्नोलोजी ल्याउँदैछ, जसले रेफरीहरूलाई अफसाइड भएको हो कि होइन भनी पत्ता लगाउन थप सहयोग गर्ने बताइएको छ। र यो सम्भव हुनेछ अफिसियल म्याच बलमा जडान गरिएको एक सेन्सरबाट, र उक्त सेन्सरले भने ठ्याक्कै छोइएको समय, बलले खुट्टा ठ्याक्कै छोएको समय डिटेक्ट गर्ने भनी बताइएको छ। सरल भाषामा भन्नुपर्दा रेफरीहरूसँग अब आफ्ना निर्णय गर्नका लागि पहिलेको भन्दा टन्नै जानकारी हुने देखिन्छ। र अर्को कुरा सायद तपाईँले पनि सोची नै सक्नुभयो होला श्रोताबृन्द, हो अब बललाई किक अफ अघि हावाले मात्र पुग्दैन, ब्याट्री पावर पनि चाहिन्छ है। र यो प्रविधिको प्रयोग रेफ्रीका लागि मात्र भने होइन, फिफाले अब प्लेयर एनालिसिस, भर्चुअल प्लेयर मोडल र अझै इन्हान्स्ड ब्रोडकास्ट ग्राफिकहरू पनि ल्याउँदैछ, जसले खेल हेरिरहेका सबैलाई र खेल विश्लेषण गर्नका लागि पनि सहज बनाउने फिफा अध्यक्ष जियानी इन्फान्टिनोको भनाइ छ।
3: विथ एआई इनेबल्ड 3D प्लेयर्स अवतार्स, वी आर introducing precise player identification and tracking, which means great images, faster decisions by the referees, and a clear understanding by everyone.
0: अब प्रश्न आउँछ यो प्रविधिसँग फ्यानहरू खुसी छन् कि छैनन् भन्ने, किनभने VAR शुरू भएदेखि नै निकै विवादित विषय रहँदै आएको छ। केही समर्थकहरूले यसले खेललाई अझ सटीक र निष्पक्ष बनाउने भन्दै स्वागत गरेका छन् भने केहीले यसले खेलको लय नै बिगार्ने र अलि टाइम खाने तर्क पनि राखेका छन् र यो विवाद तत्कालै टुङ्गिने छाँटकाट भने देखिँदैन। अब लागौं अर्को मुद्दातिर, जुन हो ब्रडकास्ट राइट्स। यता अस्ट्रेलियामा भने SBS-ले सन् 1986 अर्थात 4 दशक यता विश्वकप प्रसारण गर्दै आएको छ लगातार, तर सबै ठाउँमा कुरा यति सहज भने छैन। हामी कुरा गर्दैछौ विश्वका दुई ठूला जनसंख्या भएका देश भारत र चीनको। विश्वकप शुरू हुनु 2 हप्ता बाँकी रहँदासम्म पनि केही समय अघि भारतका समर्थकहरूले विश्वकप हेर्न पाउने छन् कि छैनन् भन्ने कुरा नै निश्चित थिएन। प्रसारण अधिकार सम्बन्धी महिनौ लामो वार्तापछि भारतको जी एन्टरटेनमेन्टले आगामी 8 वर्षका 39 फिफा प्रतियोगिताको आधिकारिक प्रस्तुताको अधिकार प्राप्त गरेको छ र उता चीनमा पनि यस्तै अन्यलको नै अवस्था थियो। त्यहाँ भने अन्तत चाइना मीडिया ग्रुपले सन् 2031 सम्मका आगामी 4 विश्वकपको प्रसारण अधिकार फिफाले शुरूमा प्रस्ताव गरेको मूल्यको 5/1 प्राप्त गरेको छ। प्रभाकरण भन्छन् कि यो निर्णय लाखौं फुटबल समर्थकहरूका लागि स्वागत योग्य समाचार हो।
2: There is complete relief among the fans, and I'm sure this partnership, what FIFA has found in G, definitely will add value to Indian football as well.
0: र अब अस्ट्रेलियामा त तपाईँले SBS-मा हेर्न सकिहाल्नुहुन्छ होइन, फुटबलका सबै 104 खेलहरू, हाइलाइट्सहरू सबै थोक SBS अन डिमान्ड र SBS-मा हुनेछ। हामी पनि फिफा विश्वकप सम्बन्धी अपडेटहरू, पडकास्टहरू निरन्तर रूपमा प्रकाशित गर्ने नै छौँ। र अहिलेको लागि भने कार्यक्रममा पालो भएको छ श्रोतावृन्द पहिलो ब्रेकको, तर फुटबल विश्वकपकै अन्य पक्षहरूबारे हामी फेरि पनि चर्चा गर्नेछौँ। अब टिकटको मूल्यको त चर्चा गर्न बाँकी नै छ होइन, त्यो चाहिँ ब्रेकपछि कुरा गरौँला। अहिलेको लागि भने यो छोटो ब्रेकको पालो।
4: Did you know that your Wi-Fi router could be limiting your internet speeds, especially if it's more than 5 years old? For setup tips on how to get the best out of your NBN connection, visit nbn.com.au/checkyoursetup.
5: Want instant MVP status? Join the new Dick Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks. Like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
6: Landu brainstorms boat names for the boat he hopes to own.
7: How about Fishful Thinking? Nah, too cute. C'est la vie. Would be better if I was French.
6: Boatu has a boat covered by Geico, with added 24/7 access to the largest towing fleet on the water. He has the confidence to spend more time on

0: An actual boat.
1: Fantastic voyage. Now we're getting somewhere.
0: Plus, Geico can help boat you cover what's on board, too.
1: Oh, I know. Boy, oh boy. Or barely awake. Paddle to the metal. Oh, man. I should do this for a living.
0: It feels good to be boat you. It feels good to Geico.
2: SBS Audio.
3: आफूलाई मन परेको सामग्री सुन्न प्ले थिच्नुहोस्.
4: यहाँ चाहिँ अटारी या जुम्बे हालम
5: SBS chill.
6: SBS pop Asia. Non-stop Asian pop.
7: Can you describe that feeling for people who haven't experienced it?
8: SBS Hindi उपलब्ध करवाता है.
9: Far from the partisan politics.
3: साथी भन्दा बढी भाषाहरुमा समाचार तपाईको मूड अनुसारको गीत संगीत अनि गजबका पोडकास्टहरु तपाईलाई कुरेर बसिरहेका छन्. SBS Audio app डाउनलोड गर्नुहोस् वा
2: sbs.com.au/audio.
10: र श्रोताबृन्द, पहिलो ब्रेक पछि फेरि पनि स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. तपाईँको साथमा हामी छौँ आज सिडनीबाट. म दिनिता रिसाल र मसँगै हुनुहुन्छ
11: सुनिता पोखरेल. र श्रोताबृन्द, अब दिनताजी त्यही अब ब्रेकमा जानुभन्दा अगाडि पनि हामीले अब फुटबलकै चर्चा लिएर आएका थियौँ होइन. तर अब फुटबल सम्बन्धी अब त्यही अब तपाईँको प्रेडिक्सन छ भने पनि भयो होइन, अथवा तपाईँको फेभरेट टिम के रहेको छ, अनि होइन यसपालि त मेरै टिमले जित्छ अथवा मेरै प्लेयरले गोल हान्छ भने जस्तो लाग्छ भनेदेखि यसमा चाहिँ तपाईँले हामीलाई अब कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागिता जनाएर आगामी कार्यक्रमहरूमा पनि हामीहरू जुन मङ्गलबार र बिहिबार आउँछ त्यो कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ. र नम्बर रहेको छ 1300799767, 1300799767. र हामी तपाईँहरूको पनि विचार सुनिहाल्नेछौँ होइन त दिनताजी?
10: अवश्य पनि. र आज पनि हामी कार्यक्रममा केही श्रोताहरूसँग कुराकानी गर्ने नै छौँ होइन. र तपाईँले पनि अब आफ्ना केही जवाबहरू पठाउन सक्नुहुन्छ भने प्रश्न त्यही नै रहेको छ. तपाईँले अब वर्ल्ड कप कहाँ कसरी कोसँग हेर्ने प्लान गर्दै हुनुहुन्छ होइन. अब सायद केही श्रोताहरूले हेरि पनि सक्नुभयो होला इन्स्टाग्राममा, हाम्रो सोसियल मिडियामा होइन. एसबीएसले जुन एउटा भिडियो सिरिज तयार पारेको छ नि, एसबीएस वर्ल्ड कप वाचर्स राइट्स एसोसिएसन भनेर होइन, काममा वर्ल्ड कप हेर्न
11: आवाज उठाउनुहोस् होइन, आवाज उठाउनुहोस् होइन, म बसेरै वर्ल्ड कप हेर्छु भनेर.
10: त्यही त, अब उठेर हो भने स्ट्यान्डिङ डेस्क छ भने त्यो भयो, अब फोनमा हेर्ने हो कि होइन, अब दिउँसोतिर छ खेलहरू. के छ तपाईँको प्लान श्रोताबृन्द होइन, योजना? अवश्य पनि हामीलाई आउँदा कार्यक्रमहरूमा फोन गरेर र आज बिहिबार सुनिरहनु भएको छ भने चाहिँ मेसेज गरेर बताउन सक्नुहुन्छ. नम्बर फेरि पनि बताइहालौँ, 0439799767, 0439799767. र हामीलाई सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ. फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली, र युट्युबमा भने हामी @SBS South Asian नाममा रहेका छौँ. र अहिलेको लागि भने श्रोताबृन्द, अब फेरि पनि फुटबलकै विषयलाई निरन्तरता दिनतर्फ लागौँ.

0: अब ब्रेक अघि त मैदानभित्रका केही कुराहरू गऱ्यौं होइन, भिडियो असिस्टेन्ट रेफ्रीदेखि लिएर अब ब्रडकास्टिङ राइटसम्मको, अब दर्शकहरूको कुरा जुन हामीले गरेका थियौं होइन, दर्शकहरूको कुरा गर्दा अब टिकटको पनि कुरा आइहाल्छ अवश्य पनि। अब तपाईँहरूमध्ये को को जाँदै हुनुहुन्छ वर्ल्ड कप हेर्न, म पनि जाँदैछु है भन्ने छ भने पनि अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। र यसपालिको विश्वकपका टिकटहरू चाहिँ सन् 2022 योभन्दा अघि जुन कतर वर्ल्ड कप थियो त्योभन्दा अलिक धेरै नै महँगो भएको सबैलाई थाहा भएकै कुरा हो होइन। किन त्यस्तो भएको हो त? अब किनभने यो पहिलो पुरुष फिफा विश्वकप हो जसमा चाहिँ डाइनामिक प्राइसिङ भन्ने विधि प्रयोग गरिएको छ। अब के हो त डाइनामिक प्राइसिङ भनेको? डाइनामिक प्राइसिङ सिस्टम अनुसार भने टिकटको माग अनुसार मूल्य घट बढ हुन्छ। जुनसम्मको तथ्याङ्क हेर्दा, हाल जुनसम्मको तथ्याङ्क हेर्दा चाहिँ श्रोतावृन्द, अब अस्ट्रेलियाको राष्ट्रिय पुरुष टोली जुन रहेको छ सकरुजको पहिलो खेल जुन टर्कीसँग छ, उक्त म्याचको सबैभन्दा सस्तो टिकट नै करिब $529 थियो र झनै युएसएसँगको खेलको टिकटहरू त $1,000 भन्दा घटी छैनन्। अब कतर वर्ल्ड कपमा भने सकरुजको समूह चरणका खेलहरूको टिकट नै करिब $100-$320 थियो। अब त्यो तुलना गर्दा त धेरै नै महँगो नै देखियो यसपालि। अब यो प्राइसिङ मोडलको हाल संयुक्त राज्य अमेरिकामा निकै आलोचना पनि भइरहेको छ र प्रतियोगिता नजिकै जाँदा अब टिकटको मूल्य चाहिँ बदली नै रहेको छ र केही खेलहरूका लागि पनि भने नघटेको पनि होइन, तर अब जुन खेलका डिमान्ड धेरै छन् त्यही अनुसार मूल्य पनि बढेको चाहिँ डाइनामिक प्राइसिङ सिस्टमका कारण चाहिँ त्यस्तो हुने भन्ने बुझ्न सकियो। अब यसबारे भएको व्यापक आलोचनाको जवाब स्वरूप फिफाले चाहिँ के भनेको छ त? फिफाले केही सस्तो सिटहरू पनि तयार पारेको थियो तर ती सिटहरू भने छन् रङ्गशालाको माथिल्लो कुनातिर होइन। अब फिफाका अध्यक्ष जियानी इन्फान्टिनो भन्छन् कि यो मूल्य वृद्धि चाहिँ माग र आपूर्तिको अवस्था तथा नर्थ अमेरिकन खेलकुद र मनोरञ्जन बजारको प्रभावका कारण भएको हो।
1: Put on a secondary, on a resale market, some tickets for the final at $2 million. Number one, it doesn't mean that the tickets cost $2 million. Number two, it doesn't mean that somebody will buy these tickets. Actually, if somebody buys a ticket for the final $2 million, I will personally bring him a hot dog and a Coke to make sure that he has a great experience.
0: फाइनलको टिकट $2 million छ भने तपाईँ चाहिँ किन्नुहुन्छ कि हुँदैन? श्रोता पनि तपाईँको विचार के छ? वा त तपाईँको वरिपरि पनि कोहीले अब महँगो महँगो टिकट किनेर वर्ल्ड कप हेर्न जाँदै हुनुहुन्छ भने हामीलाई अवश्य पनि सुनाउनुहोस् ती कथाहरू, हामी पनि श्रोताहरूसम्म पुर्याउने नै छौँ होइन। अब यति भन्दै गर्दा अब फुटबलको विश्वव्यापी नियामक संस्था फिफाले प्रतियोगिताबाट उठेको रकम चाहिँ विश्वभर फुटबलको विकासमा पुनः लगानी गरिने पनि जनाएको छ।

0: su SBS.
1: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
2: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
3: There are people going. Definitely, this number might not be anywhere closer to what we witnessed in Qatar, because it was more than 55K from India who traveled for the World Cup. Definitely will not be an insignificant number. There will be quite a lot of people traveling, that I know, because definitely the costs are high, but the people are having high disposable income.
4: अब यी भने भयो मैदानका कुरा. अब भने मैदानबाट अलिक परतिर लागौं, जहाँ कुरा उठ्दैछ मानव अधिकारको विषयमा. मानव अधिकार संगठनहरूले विश्वकपको अवसर प्रयोग गरेर आयोजक राष्ट्रहरूमा भइरहेका अन्य मुद्दाहरूलाई पनि उजागर गर्न खोजिरहेका छन्. एमनेस्टी इन्टरनेशनल अस्ट्रेलियाका अभियानकर्ता जाकी हेदरीका अनुसार अमेरिकाभर आप्रवासीहरूमाथि भएको छापा मारिएको तथा नागरिक र कानूनी रूपमा बसोबास गर्ने व्यक्तिहरू समेत पक्राउमा परेका घटनाले भने सुरक्षा सम्बन्धी चिन्ता पैदा गरेको छ.
5: Our call to the US government and FIFA is that while these games are happening, there should be a halt on arbitrary arrest of ICE agency. People should have the right of feeling free and feeling protected while they participate in these games.
4: उनले अमेरिकामा विश्वकपमा पुग्ने मानवाधिकार कर्मी र पत्रकारहरूको सुरक्षाबारे पनि चिन्ता व्यक्त गरेका छन्. यो विषय राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी 20 पदभार ग्रहण गरेपछि लागू गरेको व्यापक आप्रवासन नियन्त्रण नीतिसँग जोडिएको छ, जस अन्तर्गत कानूनी हैसियत नभएका आप्रवासीहरूलाई देश निकाला गर्न सकिने व्यवस्था रहेको छ. रोइटर्सका अनुसार भने प्रशासनले आपराधिक आरोप लागेका वा दोषी ठहरिएका व्यक्तिहरूको पक्राउलाई प्राथमिकता दिएको भए तापनि कड़ा कार्यान्वयनका क्रममा सामान्य प्रकृतिका कसुरमा संलग्न व्यक्ति, अमेरिकी नागरिकका परिवारका सदस्य तथा देश निकालाबाट संरक्षण प्राप्त केही व्यक्तिहरू समेत प्रभावित भएका छन्. यसले विश्वकपका लागि आउने पर्यटक तथा स्थानीय बासिन्दालाई समेत लक्षित गर्दै छापा मारिन सक्ने चिन्ता पनि बढ़ाएको पाइएको छ. जाकी हेदरीले भने प्रतियोगिता सफल, सुरक्षित र सबैका लागि समावेशी होस् भन्ने आशा व्यक्त गरेका छन्.
5: For people and media to have access to the facilities, but also have the right to express their opinion and also the rights to report on actual human rights and the current situation in the host countries.
4: प्रतियोगितामा अर्थपूर्ण र प्रभावकारी परिवर्तन ल्याउने क्षमता फिफासँग रहेको उनको भनाइ छ.
5: FIFA does have the power in the host countries and the host cities as well to make this upcoming match a place where people should not be fearful of going and watching and celebrating a game because of their race, gender identity or their visa status.
4: फिफाले आफ्नो विधान र नियमावली, फिफाको ह्युमन राइट्स पोलिसी, सेफगार्डिङ पोलिसी FWC 26, चाइल्ड सेफगार्डिङ स्टेटमेन्ट मार्फत कुनै पनि प्रकारको विभेद, दुर्व्यवहार र उत्पीड़नप्रति शून्य सहनशीलताको नीति अर्थात जीरो टोलरेन्स पोलिसी अपनाएको भनी सार्वजनिक रूपमा बताउँदै आएको छ. VAR प्रविधिको प्रभावदेखि आयोजक राष्ट्रहरूमा बसोबास गर्ने मानिसहरूको अधिकारसम्मका विषयले सन् 2026 विश्वकप केवल फुटबलमा मात्र सीमित नरही व्यापक सामाजिक र मानव अधिकारका मुद्दाहरूसँग पनि जोडिने देखिएको छ. र श्रोताबृन्द, एसबीएस न्यूजका लागि हेलिना कृष्णमूर्तिद्वारा तयार पारिएको यो रिपोर्ट जुन रहेको थियो एसबीएसको वर्ल्ड कप डेली 90+ पडकास्ट अन्तर्गत. तपाईँले नेपाली कार्यक्रममा भर्खरै सुन्नुभयो. तपाईँले यसका साथै फुटबल सम्बन्धी अन्य सामग्रीहरू पनि हामी आउँदा दिनहरूमा प्रकाशित अवश्य पनि गर्ने नै छौं, र त्यो चाहिँ तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ. ठेगाना हो sbs.com.au/nepali. अब यत्रो वर्ल्ड कपको कुरा गरिसकेपछि अब वर्ल्ड कपकै गीत पनि सुन्नु परिहाल्यो होइन. ब्रेक जानु अगाडि यो रमाइलो गीत तपाईँहरूले धेरैले सुन्नु भएको होला, अहिले सोसियल मिडियामा पनि निकै चर्चामै आइरहेको छ. सबैजनाको वर्ल्ड कपमा ध्यान, यो रमाइलो गीत सुन्नतर्फ लागौं.

0: ल ल ब्राजिलको फ्यान अर्जेन्टिनाको फ्यान होइन अब को कसको फ्यान हुनुहुन्छ गीत त निकै रमाइलो पो ल्याउनु भएछ त दिन्दाजी
1: है सबैजनाको वर्ल्ड कपमा ध्यान यो गीत चाहिँ रहेको थियो राजु ढकाल र रबिन लामी छानेको आवाजमा अब श्रोतावृन्द तपाईँ चाहिँ ब्राजिलको फ्यान हुनुहुन्छ कि अर्जेन्टिना
0: अब
1: स्पेन होइन पोर्चुगल केही नामुद खेलाडीहरू भन्नुपर्दा त्यही त अब यो भन्दै गर्दा सकरुजको नाम चाहिँ छुटाउनु भयो आइतबार छ खेल एसबीएस अन डिमान्डमा निशुल्क हेर्नुपर्छ एइएसटी दिउँसो 1 बजे अब तपाईँको जवाब चाहिँ के छ होइन तपाईँ चाहिँ कसको फ्यान हुनुहुन्छ हामीलाई मेसेज गर्नुहोस् श्रोतावृन्द नम्बर बताइदिनुहोस् न सुनिताजी
0: 0439799767 टिपिहाल्नुहोस् फेरि पनि 0439799767 नेपाली टिप्न अलिकति गाह्रो भयो भने अङ्ग्रेजीमा इङ्ग्लिसमा चाहिँ 0439799767
1: र श्रोतावृन्द अब यो रमाइलो गीतका साथ अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको हामीसँग नेपालको प्रसङ्ग पनि बाँकी रहेको छ र कार्यक्रमको अन्त्यसम्म सुन्नुहोला हामी के श्रोताहरूसँग फुटबल विश्वकपकै बारेमा पनि कुराकानी गर्नेछौँ अहिलेलाई भने ब्रेकको पालो
2: shouldn't have to choose between speed, reliability, and value. With Spectrum fiber-powered internet, you get all three for just $40 a month. No contracts, no commitment. Just fast and reliable fiber-powered internet you can count on. Switch today and get it for just $40 a month. Visit spectrum.com/40 for full details. Spectrum internet is powered by fiber and connected to the premises by coaxial lines. Restrictions apply.
3: ¿Cómo recuerdas tus mundiales? Todos los que aún no ganamos uno, vivimos en el fantástico y terrible viaje del hubiera. Quizá el fútbol nunca se trató de ganar, sino de soñarlo juntos, cambiar la historia. Un Audible Original Podcast, lleno de fútbol, memoria e imaginación. Narrado por Diego Luna. Escucha ahora en audible.com/cambiar.
4: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस् समाचार पछिल्ला घटना र मनोरञ्जन sbs.com

0: SBS.
1: Ready to order?
2: Yes. We're earning unlimited 3% cash back on dining and entertainment with a Capital One Saver card. So, let's just get one of everything.
1: Everything?
3: Fire everything! The Capital One Saver card is at table 27 and they're earning unlimited 3% cash back.
4: Yes, Chef!
2: This is so nice.
3: Had a feeling you'd want 3% cash back on dessert.
2: Ooh, tiramisu!
3: Earn unlimited 3% cash back on dining and entertainment with the Capital One Saver card. Capital One, what's in your wallet?
5: Terms apply. See CapitalOne.com for details.
6: साइट अघि नेपालीहाले sbs.com.au/नेपाली र अब यसका साथसाथै चाहिँ अब गीत सङ्गीतहरू पनि सुन्न सकिन्छ त्यसको बारेमा दिनिताजीबाट
7: अवश्य पनि अब गीत सङ्गीत चाहिँ नेपाली कार्यक्रममा अलिक कम भयो वा त छोटो छोटो बज्यो जस्तो तपाईँलाई लागेको छ भने एक घन्टासम्म रमाइला नेपाली गीतहरू मात्रै बज्ने कार्यक्रम पनि आउँछ हाम्रो त्यो चाहिँ हरेक सोमबार दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा र त्यति बेला लाइभ सुन्न भ्याउनु हुँदैन भने पछि क्याचअप रेडियोमा वा हाम्रो वेबसाइटमा पनि सुन्न सक्नुहुन्छ त्यति भन्दै अब आजको कार्यक्रम चाहिँ अवश्य पनि फिफा विश्वकप विशेष रहेको छ कसले ट्रफी उचाल्ला यसपालि कसले जित्ला तपाईँ कसको सपोर्टमा हुनुहुन्छ हामीलाई मेसेज गरेर फटाफट आफ्नो जवाब पठाउनुहोस् हाम्रो नम्बर हो 0439799767 वा अघि नै सुनिताजीले भने जस्तै अब नेपालीमा टिप्न अलिक गाह्रो भयो इङ्ग्लिसमा पनि बताइहालौँ होइन 0439799767 0439799767
6: अब यो धुन बजेपछि त नेपाल जाऊ जाऊ भनेको जस्तो थाहा पाइहाल्नुभयो होला होइन अब नेपालको कुरा गर्नुपर्दाखेरि चाहिँ नेपालका लागि अस्ट्रेलियन राजदूत साइमन अर्नेस्टले अघिल्लो महिना इन्स्टलेसन आर्ट अर्थात् स्थापना कला सम्बन्धी एक प्रदर्शनीको काठमाडौँमा उद्घाटन गरेका थिए काठमाडौँको बौद्धस्थित तारागाउँ नेक्स्टमा आयोजना भइरहेको उक्त प्रदर्शनीमा अस्ट्रेलियन कलाकार डिलन मार्टरेल र जापानिज मूलकी चाको काटोले आफ्नो कलालाई स्लो आर्टको शीर्षकमा प्रस्तुत गरेका छन् 3 महिनासम्म चल्ने बताइएको उक्त प्रदर्शनीमा मुख्य रूपमा बाँस र रंगीन धागोहरूको प्रयोग भएको छ र यसका अतिरिक्त आकृतिहरू मानिस पस्ने घर अथवा कुटी जस्तो देखिने भनाई काठमाडौँस्थित संवाददाता गिरीश सुवेदीको छ र करिब एक तल्ला जतिको अग्लो हरेक आकृतिभित्र जो कोही पनि आएर बस्न र कलाको धागो गाँस्न सक्ने कलाकारहरूले एसबीएस नेपालीलाई बताएका छन् र अब पालो भएको छ नेपालका संवाददाता गिरीश सुवेदीले अस्ट्रेलियन कलाकार डिलन मार्टरेलसँग गरेको कुराकानी सुन्ने जहाँ सबैभन्दा पहिला सुवेदीले मार्टरेललाई यो प्रदर्शनीको सोच बारे प्रस्ट्याइदिन आग्रह गर्नुभएको थियो
8: But most of the work we've done is just me and Chaco. But we've had a long time to do it, so we've been working on it for 10 days. The first couple of days, it was just sourcing materials, because that's the way that we work. We use recycled materials, found materials, and materials from the local environment. So there's lots of bamboo that's been cut from the local gardens. Yeah.
9: What do you call this form of art and how long have you been practicing it and how did it evolve over time?
8: I guess the simple way to call this, I guess it's interactive art. So me and Chaka have been working for 17 years and we met 17 years ago at one of my exhibitions and she was looking for people who wanted to work in a different way outside of the gallery system, not create objects to put in a gallery for sale, but to create more of an experiential art practice where people would come in and, you know, help create the work. And so I liked that idea because I was very focused on doing various community activities as well. I think because I came into art as a musician, and the music world is very community-based. You work with people. It's very collaborative. So it can be very different being an artist who was alone in their studio. And so I wanted to bring the world of the music scene into the art scene. So, you know, doing lots of performances in galleries, doing lots of interactive work. And, so that's what we're doing here. So we create spaces for the community to come

0: su SBS.
1: Ready to order?
2: Yes. We're earning unlimited 3% cash back on dining and entertainment with a Capital One Saver card. So, let's just get one of everything.
1: Everything?
3: Fire everything! The Capital One Saver card is at table 27 and they're earning unlimited 3% cash back.
4: Yes, Chef!
2: This is so nice.
3: Had a feeling you'd want 3% cash back on dessert.
2: Ooh, tiramisu!
3: Earn unlimited 3% cash back on dining and entertainment with the Capital One Saver card. Capital One, what's in your wallet?
5: Terms apply. See CapitalOne.com for details.
6: र यो सँगै श्रोता अरविन्द नेपालको अर्को प्रसङ्ग पनि लिएर आएका छौँ आज छोटो कुराकानी. यो भने नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा सम्बन्धी समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका छन्. हालै प्रतिनिधि सभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कूटनीतिक कोशिश भइरहेको बताउँदै गर्दा नेपालले पनि भारतको जग्गा मिचेको आफूले थाहा पाएको भनेपछिदेखि नेपालमा विपक्षी दलहरूले यसबारे उनले माफी माग्नुपर्ने, उनको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने लगायतका माग राखेर संसद अवरूद्ध गर्दै आएका छन्. आज यसै बारेमा काठमाडौँवासीका चाहिँ धारणा के छ भनेर नेपाल संवाददाता प्रतीक्षा दुलालले केही स्थानीय वासीहरूसँग गर्नुभएको कुराकानीको यो छोटो अंश प्रस्तुत गर्न चाहन्छु. र योभन्दा अघि हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त हुने विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन.
7: एकीको समस्या लिबुने कुनै कालापानी अब यतातिरको हिसाबले हेर्दा चाहिँ भारतले मिचेको देखिन्छ, तर दस गज्जा क्षेत्रमा अलिअलि नेपालीहरू उता जाने यता आउने बस्ने दोहोरै चलिरहेको अवस्था हाम्रो बुझाइमा छ. तर त्यस्तो अभिव्यक्ति हामीलाई चाहिँ त्यति कोही त होइन कि भन्ने चाहिँ लाग्यौँ.
8: मलाई चाहिँ हाम्रो प्रधानमन्त्रीले संसदमा आएर भन्नुभएको छ त इन्डियाले पनि नेपालले इन्डियाले नेपालको मिचेको जस्तै नेपालले नै इन्डियाको पनि मिचेछ भनेर भन्नुभएको थियो. त्यो स्टेटमेन्ट सुन्दाखेरि चाहिँ मलाई नि ए होला नि के त होला जस्तो लागेको थियो. तर पछि आएर चाहिँ नोम्यान्स ल्यान्डमा चाहिँ नेपालले चाहिँ अलिअलि लिएको छ भनेर भन्नुभएको छ. त्यो कुराले गर्दा चाहिँ अलि मिक्स अनि कस्तो नभएको नभएको कुरा जस्तो भयो, किनभने फर्स्टमा त हामीले इन्डियाको पनि मिचेछ भनेको थियो नि त. त्यसले गर्दा त अब यो हो रहेछ भएको थियो. अनि त्यसपछि नोम्यान्स ल्यान्ड मात्रै मिचेछ भन्दाखेरि ल कस्तो कुरा गरेको यो त हुँदैन सुनेको कुरासम्म त यो मिलाइ मिलेन जस्तो लाग्यो.
9: वार भन्दा नि एउटा फ्रेन्डसिपको नाताले चाहिँ कुरा गर्नुपर्छ भन्ने कुरा चलिरहेको छ नि त. अब त्यो कुरा पनि एकदम राम्रो हो. अब यो कुराहरू भइदिएर भोलिको दिनमा अब हाम्रो चाहिँ एरिया हामीलाई पाएर इन्डियाको एरिया इन्डियाले नै पायो भने चाहिँ राम्रो पनि हो त्यो पनि. अनि एउटा अब दुई राष्ट्र बिचको एउटा मित्रता चाहिँ नटुकोस् भन्न चाहन्छु म चाहिँ.
10: अनि मलाई चाहिँ अब मैले जानेर बुझे अनुसार चाहिँ उहाँले त्यस्तो कुरा चाहिँ खासमा नबोल्नु पर्ने थियो भने जस्तो लाग्छ होइन. तर उहाँले अब त्यस्तो कुरा किन भन्नुभयो किन गर्नुभयो मलाई चाहिँ यो कुरा राम्रो लागेको छैन.
11: र यो कुरा चाहिँ एउटा ऊहरूसँग राखेर चाहिँ सल्लाह गरेर चाहिँ बोल्नु पर्यो. तर उहाँले चाहिँ संसदमा चाहिँ नबोली भन अरू विज्ञहरूसँग राखेर चाहिँ कुरा गरेर यसको निष्कर्ष निकाल्नु भएको भए चाहिँ राम्रो हुँदैन जस्तो लाग्छ मलाई.
7: यदि नेपालले भारतको जग्गा मिचिएको छ भने भारतले त एक्सन लिने थियो तर लिएन. यसले यो साबित हुन्छ कि नेपालले भारतको जग्गा मिचिएको छैन.
6: र श्रोतावृन्द यो कुराकानी सुन्यौं नेपाल संवाददाता प्रतीक्षा दुलालले काठमाडौँका केही स्थानीयवासीहरूसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. र पूरा कुराकानी भने तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ कि समयमा. ठेगाना हो sbs.com.au/नेपाली. र यो सँगै फेरि पनि यहाँलाई जानकारी गराइहालौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. र यो सँगै अब भने घडीले पनि अब तेस्रो र अन्तिम ब्रेक लिने पालो भयो र अब फेरि वर्ल्ड कपको कुरा गरौं भनेर भन्दैछ. त्यसैले हामी अब ब्रेकतिर लाग्छौँ र त्यसपछि भने केही श्रोताहरूलाई कार्यक्रममा जोड्नेछौँ. फिफा विश्वकप 2026 बारेमा पनि कुराकानीहरू हामी गर्ने नै छौँ. अहिलेको लागि ब्रेकको पालो सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम.
12: एसबीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा सेयर गर्नुहोस्.

0: Services not available in all areas.
1: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on two purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
2: SBS Audio app download gari tapaika man parne karyakram haru sunnu hos. Yo app App Store ra Google Play bata nishulka paunu sakinchha.
3: र श्रोता वृन्द, तेस्रो र अन्तिम ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. हामी आइरहेका छौँ आज बिहिबार प्रत्यक्ष र आइतबार तपाईँले हामीलाई पुनः प्रसारण एसबीएस रेडियो 2 सुनिरहनु भएको छ. तपाईँको साथमा छु सिडनीबाट म अदिनिता रिसाल र मसँगै हुनुहुन्छ
4: सुनिता पौडेल. म त सिडनीबाट दिने थिएछ भन्दाखेरि अँ बिर्स्या हो कि के हो भने, तर होइन
3: सामान्यतया मेलबर्नबाट सुन्ने आवाज होइन सिडनीबाट
4: पक्कै पनि. र अब फेरि फुटबलकै विषयलाई जोड्ने होइन त
3: अवश्य पनि. अब अलिकति पनि समय खेर नफालिकन हामी फिफा विश्वकप 2026 प्रसङ्गलाई फेरि पनि जोड्न गइरहेका छौँ. र श्रोतावृन्द, कार्यक्रमको सुरुवातदेखि भने चाहिँ अब भने केही श्रोताहरूसँग प्रत्यक्ष कुराकानी गर्ने पालो भएको छ र हामीसँग टेलिफोन सम्पर्कमा अहिले हुनुहुन्छ सिडनीबाट राजीवजी. राजीवजी हामी तपाईँसँग हुनुहुन्छ अहिले लाइनमा.
5: हजुर
4: राजीवजी चाहिँ विशेष गरेर अब श्रोताहरूले यदि यो सुन्नु भएको छैन भने उहाँले पहिला पहिला पनि विश्वकपका बारेमा आफ्नो रिभ्यूहरू दिने गर्नुहुन्थ्यो होइन. सामुदायिक फुटबलमा लामो समयदेखि आबद्ध हुनुहुन्छ. जिएनसी को जुन गोर्खाने प्लिस कम्युनिटीका अध्यक्ष पनि हुनुहुन्छ. त्यसै गरेर कुशी पनि हुनुहुन्छ मेलबर्नबाट. र कुशी तपाईँलाई पनि स्वागत छ.
6: Thank you very much Sunita ji and Bidini Binita ji for having me in this live podcast.

0: su SBS.
1: If you love to travel, Capital One has a rewards credit card that's perfect for you. With the Capital One Venture X card, you earn unlimited double miles on everything you buy. Plus, you get premium benefits at a collection of luxury hotels when you book on Capital One Travel. And with Venture X, you get access to over 1,000 airport lounges worldwide. Open up a world of travel possibilities with the Capital One Venture X card. What's in your wallet?
2: Terms apply. Lounge access is subject to change. See CapitalOne.com for details.
3: त्यसैगरी अब त्यही अब उहाँले एकचोटि भने त्यही दिउँसो र बिहान हुनेको हुनाले चाहिँ विकेन्डमा चाहिँ सबैजना भेटघाट हुन्छ होला सायद. अब विकडेजमा चाहिँ धन्न हाम्रो एसपिएसलाई चाहिँ धेरै धेरै धन्यवाद छ. एसपिएसबाट चाहिँ लाइभ के अरे यो फ्री टु एयर
4: हजुर पक्कै पनि. र अब श्रोताहरूलाई पनि फेरि एकपटक एसपिएस अन डिमान्डमा चाहिँ तपाईँले यो फिफा वर्ल्ड कपको म्याचहरू प्रत्यक्षता हेर्न सक्नु नै हुन्छ, साथै विभिन्न झलकहरू हुन्छ नि अलिकति हाइलाइट्सहरू हेर्नको लागि पनि त्यहाँ जान सक्नुहुन्छ. र अब अर्को प्रश्न दिनिताजी,
5: त्यही त अब खेलको कुरा गरेपछि अब विजेताको कुरा गर्नै पर्यो होइन. अब कुशजीबाट सुरु गरे, अब तपाईँको टिमले चाहिँ यसपालि वर्ल्ड कप उचाल्ला कि नउचाल्ला, के छ प्रेडिक्सन कुशजी, कसलाई सपोर्ट गर्दै हुनुहुन्छ?
6: त्यसको लागि चाहिँ म पोर्चुगललाई चाहिँ एकदम सपोर्ट गरिरहेकै छु एज अ डाई हार्ड फ्यान अफ क्रिस्टियानो.
5: हजुर, सायद धेरैजनाले रेजोनेट गर्न सक्नुहुन्छ होला यो कुरासँग है, क्रिस्टियानो रोनाल्डोको लागि भनेर. हजुर
6: हजुर, त्यो पनि भयो. अनि फेरि पोर्चुगलले यो पालिको त्यो युरोपियन कप पनि जितेको हुनाले मैले हाइली पोसिबल चाहिँ पोर्चुगललाई नै देख्छु है पालि.
5: हजुर राजीवजी, के छ तपाईँको विचार चाहिँ? अब योभन्दा अगाडि पनि धेरै पटक वर्ल्ड कपका प्रेडिक्सनहरू गरिसक्नु भयो हामीसँग होइन.
3: हजुर, मैले सपोर्ट गर्ने त इङ्ल्यान्ड हो. इङ्ल्यान्डको चाहिँ खासै मैले देखेको छैन राम्रो, तर खुसीले भने जस्तै अब क्रिस्टियानो रोनाल्डोको चाहिँ एउटा वर्ल्ड कप नजितेको चाहिँ ऊ नै छ, अब सायद उसको लास्ट वर्ल्ड कप नै होला होइन. त्यसैले आई थिङ्क अब अलिक इमोसनली चाहिँ सोच्दाखेरि चाहिँ एउटा रोनाल्डोले जिते पनि हुन्थ्यो भने सोचेछौँ. अनि उहाँले भने चाहिँ युरोपियन कप पनि जितेछ अब पोर्चुगलले अनि त्यसपछि च्याम्पियन्स लिगमा तपाईँले हेर्नु भने सबभन्दा राम्रो मिडफिल्डरहरू एएफसीमा खेल्ने अब पोर्चुगिजहरू नै छन्, उनीहरूको एकदम राम्रो छ अहिले पोर्चुगलको. सो देयर इज अ हाई चान्स लाग्यो पोर्चुगलले चाहिँ यसको राम्रो गर्दा होला. त्यसमाथि युजुअल सस्पेक्टहरू छँदैछन्, फ्रान्स, ब्राजिल, अर्जेन्टिना, जर्मनीहरू चाहिँ छँदैछन्, तर अहिले सबैले चाहिँ अलिकति रोनाल्डोले
4: भनेपछि इङ्ल्यान्डकै सपोर्टरबाट पनि हुन्छ नि अलिकति पोर्चुगलको लागि चाहिँ सफ्ट कर्नर देखियो यतातिर. तर जे धेरै धेरै धन्यवाद तपाईँहरू दुवैजनालाई यो छोटो मिठो आफ्नो तयारी उत्साहको बारेमा हामीलाई जानकारी गराइदिनु भएकोमा, र आउँदा दिनहरूमा पनि पक्कै पनि यो फुटबलको विषयमा तपाईँहरूलाई फेरि जोडि नै रहनेछौँ होला.
5: सर राजीव प्रधान र कुश गुरुङ हामीसँग जोडिनु भएको थियो सिडनी र मेलबर्नबाट. र यस्तै कुराकानीहरू हामी आउँदा कार्यक्रममा पनि गर्नेछौँ होइन त सुनिताजी?
4: पक्कै पनि. र अब त्यसको लागि चाहिँ अब भनिहाल्यौँ होइन, भिडियो पनि राखेको छौँ हामीले हाम्रो सोसियल मिडियामा, त्यहाँ गएर अलिक डिटेलमा हेर्नु होला किनभने समय अलिक कम छ. कसरी सहभागी हुने प्रत्यक्ष रेडियो कार्यक्रममा चाहिँ एसपिएस नेपालीको, अनि कसरी आफ्ना विचारहरू राख्ने वर्ल्ड कपको बारेमा भनेर, अब हेर्नलाई त यता उत्ता कतै जाने होइन होइन, एसपिएस छँदैछ त्यसैले
5: सिधा निशुल्क
4: पक्कै पनि. र अब यति भन्दै अब के अन्तिम गीत,
5: अब अन्तिम गीततिर नै हो. र त्योभन्दा अगाडि एकचोटि फोन गर्ने नम्बर पनि बताइदिइहालौँ होला आउँदो कार्यक्रमको लागि, 1300 7 9 एकचोटि मैले नम्बर चाहिँ कता राखेँ, 1300 7 9 9 7 6 7 अब एसएमएस गर्ने नम्बर, फोन गर्ने नम्बर होइन, कहिले काहीँ झुकिन्छ के गर्नु श्रोताबृन्द. अङ्ग्रेजीमा पनि बताइहालौँ 1300 799 7 6 7. हामी आउँदा कार्यक्रमहरूमा पनि तपाईँहरूसँग वर्ल्ड कपकै बारेमा रमाइला कुराकानीहरू जारी नै राख्नेछौँ. र अब यति भन्दै अब कार्यक्रममा छोटो बजेका वा बज्न नभ्याएका अन्य थुप्रै पडकास्टहरू पनि हाम्रो वेबसाइटमा रहेका नै छन्, त्यसको लागि चाहिँ हाम्रो वेबसाइट को ठेगाना हो sbs.com.au/नेपाली, र सोसियल मिडियाको ठेगाना पनि एकचोटि बताइदिनुहोस् न सुन्दाजी.
4: हामी चाहिँ फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीका नाममा रहेका छौँ. युट्युबमा पनि हामीलाई पाउन सक्नुहुन्छ. एसपिएस साउथ एसियन अन्तर्गत रहेका विभिन्न साउथ एसियन भाषाहरूभित्र हामी पनि रहेका छौँ. त्यसै गरेर अब एसपिएस अडियो एप पनि रहेको छ, त्यसैले त्यो डाउनलोड गर्न चाहिँ नबिर्सनुहोला. अनि अब यति भन्दै कार्यक्रमबाट चाहिँ अब पहिला स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् भन्थे तर

0: यो पल्ट चाहिँ खेल्दै रहनुहोस् अनि अरू पनि
1: खेल्दै रहनुहोस्
0: हेर्दै
1: रहनुहोस् एसबीएसमा एसबीएस अन डिमान्डमा फिफा विश्वकप 2026 र सुन्दै रहनुहोस्
0: एसबीएस नेपाली।
1: आजको गीत चाहिँ रमाइलो गीत छ, धनी बाउको छोरी रित्तलको आवाजमा, र त्यो गीतका साथ हामी दुईजनालाई पनि बिदा दिनुहोस्। म दिनिता
0: र म सुनिता
1: दुवैजनाको तर्फबाट
0: हस्त नमस्ते।

0: half of their waking hours online. And I don't know if you've seen a comment section recently, but it's gonna feature anti-Semitism at some point, unfortunately.
1: सोशाना एक स्कूल में मौलिमा हैं. उन्होंने कहा कि नौजवानों के साथ यहूद मुखालिफ मौजूदात पर गुफ्तगू करना ज्यादा मुश्किल है क्योंकि हो सकता है वो ऑनलाइन देखे जाने वाले मवाद की असलियत से वाकिफ ना हों.
0: You've got hundreds of thousands of young people using memes and making jokes where they think they're making a joke, but they are participating in, again, really old forms of anti-Semitism. And they say, what is Goyslop? And you have to explain, well, there's a conspiracy theory that the Jews are manufacturing processed food to control half of the non-Jewish population. And they look at you and they say, that's crazy. Like, it's just a silly joke on the internet. And you have to say, no, it's not a joke, because that's the roots of it.
1: अगरचा नौमरों को जाती राजदारी और उनकी हिफाजत में तवाजुन करना मुश्किल होता है, सुशाना समझती हैं ये जरूरी है आप नौमरों के ऑनलाइन तामिलात की निगरानी करें और उन जगहों के बारे में बात करें जिन्हें वो इस्तेमाल करते हैं.
0: It's not just anti-Semitism, right? We're seeing like these huge waves, new waves of misogyny and racism. You have to be able to just talk to them about it frankly and point out to them, model to them what rational thought looks like when it comes to things like anti-Semitism and racism.
1: तकरीबन 35,000 स्कूल के तालिब इल्म हर साल सिडनी यहूदी म्यूजियम का दौरा करते हैं जहां वो होलोकॉस्ट के जिंदा बच जाने वालों से मुलाकात कर सकते हैं और सवालात पूछ सकते हैं.
2: I suppose the most common is, did you meet Hitler? You know, that's just a natural question.
1: सैंडी हॉलिस म्यूजियम में तालीमी शोबे की सरबराह हैं.
2: But then you get reflective questions like, can you forgive the people who did this to you? Or what is the one message that you would like to leave with us? Without fail, without exception, every survivor leaves a message of hope for the future. Every survivor talks about the need to stand up and about the dangers of hate and intolerance.
1: स्कूल अपने तलबा को म्यूजियम ले जा सकते हैं ताकि वो वहाँ वर्कशॉप्स में शिरकत कर सकें जो उनकी क्लास में पढ़ने वाले मौजूदात को मजीद वजाहत के साथ पेश करती हैं. म्यूजियम में तौसी हो रही है जिसमें एक नया सेक्शन शामिल किया जाएगा जो जदीद यहूदी जिंदगी पर तवज्जो मरकूज करेगा.
2: Most people in Australia would never meet a Jewish person because it's such a small community. So this is an effort to demystify, to show people the beauty of Jewish life. We are also building a response to anti-Semitism in Australia, including the Bondi massacre. And if we're talking about contemporary Jewish life, that's a reflection of the world that we're living in today.
1: Bondi ki ibadatgah Chabad mein, jo बोंडाई दहशतगर्द हमले का निशाना बनी थी, उन नौजवानों की मदद की जा रही है जो यहूद मुखालफत के शदीद तरीन असरात का सामना कर रहे हैं. रबी मेंदी उलमान ने कहा कि महफिल के बच्चों ने मशवरा तलब किया है.
3: If they come to us with a worry about the way they're treated in a way that it's identified in the fact that they're Jewish, we tell them be more proud because we know what it means to hide.
1: हमले में 15 अफराद हलाक हुए जिनमें रबी अलाए शलांगर भी शामिल हैं जो बोंडाई के चाबाद के रहनुमाओं में से एक थे. हमले से एक माह कबल रबाए शलांगर प्रोजेक्ट नू पर काम कर रहे थे, एक प्रोग्राम जो यहूदी जिंदगी और रवायात के हवाले से गलतफहमियों को दूर करने के लिए लोगों को तालीम के जरिए इकट्ठा करने के लिए बनाया गया है.
4: He wanted to bring light, and one of the ways that he thought that he could bring light is to invite people into our synagogue, show them our space, show them how we bake challah, traditional bread on a Friday, how much fun we have as a community.
1: ये एवी सिमरस हैं, वो रबी श्लेंगर की मुआविन थी और प्रोजेक्ट नू का काम जारी रख रही हैं. स्कूल और यूनिवर्सिटी के ग्रुप्स की मेजबानी कर रही हैं और दीगर रहनुमाओं को भी इबादतगाह में खुश आमदीद कह रही हैं.
4: Part of the tour is we do a Q&A with Rabbi Ullman, and I say, please, there is no question off limits. I really want people to ask questions that have been on their mind, whether it's controversial or not.
1: एवी का कहना है कि इस तरह के मंसूबे साम दुश्मनी का मुकाबला करने और अफहाम तफहीम पैदा करने में मदद करते हैं, न सिर्फ बच्चों के लिए बल्कि कम्युनिटी के हर फर्द के लिए.
4: I think that there's a lot of misinformation out there. I think that social media really feeds into that misinformation. And I think that if we can provide a really positive experience for people and a happy experience and something that really enlightens them and provides that education, you can't go wrong.
1: Rabbi Olman kehte hain ki ek muttahid maashre ke taur par aage badhne ka raasta afaqi mohabbat aur ehtiram ke zariye hai.
3: There are values that we all can agree on. And if we can just meet up face to face with each other and not be keyboard warriors and actually start having those conversations about what are our commonalities, what actually brings us together as human beings. And I believe that we can do that.
1: SBS Examines کی قسط لارا شورٹس نے تیار کی جس کے لیے ساتھ دیا ڈینس فینگ نے جبکہ SBS اردو کے لیے اسے پیش کیا ہے وردہ وقار نے مزید معلومات کے لیے www.sbs.com.au/examines پر جائیے
5: لائک کیجیے شیئر کیجیے تبصرہ کیجیے فیس بک پر SBS اردو فالو کیجیے
1: جی سامعین آپ سن رہے تھے SBS ایگزامنز کی قسط یہاں ہم آپ کو یاد دلاتے چلیں کہ اس پروگرام سمیت SBS اردو کی ویب سائٹ اور SBS ایگزامنز پر ایسے بہت سے پوڈ کاسٹ موجود ہیں جو اسلاموفوبیا نسلی امتیاز اور مذہبی تعصب اور امتیازی سلوک جیسے موضوعات کا احاطہ کرتے ہیں ہم خصوصی فیچر اس نشریات سمیت اپنی ویب سائٹ اور فیس بک پیجز پر بھی شائع کرتے رہتے ہیں تاکہ معاشرے میں ہم آہنگی کو فروغ دیا جا سکے اس کے ساتھ ہی چلتے ہیں نشریات کے دوسرے وقفے کی جانب جب ہم واپس آئیں گے تو آپ کو بتائیں گے کہ ٹیکس ریٹرن کے گوشوارے بھرتے ہوئے کن چیزوں کا دھیان رکھنا بہت ضروری ہے تو SBS اردو کے ساتھ رہیے ہم ابھی حاضر ہوتے ہیں
6: Stay connected through the unexpected with Invincible Wi-Fi from Spectrum. Invincible Wi-Fi keeps your home running with fast, fiber-powered internet and automatic 5G and 8-hour battery backup, making sure you stay on track, working, streaming, connected to friends and family, no matter what. Be invincible. Invincible Wi-Fi from Spectrum. Visit InvincibleWiFi.com to learn more. Restrictions apply. Services not available in all areas.
7: ¿Cómo recuerdas tus mundiales? Todos los que aún no ganamos uno, vivimos en el fantástico y terrible viaje del hubiera. Quizá el fútbol nunca se trató de ganar, sino de soñarlo juntos, entre rituales y promesas, y así cambiar la historia. Un Árbol Original Podcast, lleno de fútbol, memoria e imaginación. Narrado por Diego Luna. Escucha ahora en árbol.com/cambiar.
8: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
9: sbs.com.au/urdu کو اپنا آن لائن گھر بنائیں تازہ ترین خبریں حالات حاضرہ اور تفریحی پروگرام sbs.com.au/urdu پر SBS ریڈیو سے لطف اندوز ہو رہے ہیں ہمارے فیس بک پیج پر گفتگو کریں ہمیں پسند کریں اور اپنے خیالات کا اظہار کریں SBS اردو فیس بک پر
1: SBS اردو کی براہ راست نشریات آپ سن رہے ہیں SBS ساؤتھ ایشین پر اور میں ہوں آپ کی میزبان وردہ وقار نشریات کے تیسرے حصے میں بھی خوش آمدید سامعین نشریات کے اس حصے میں کچھ بات کرتے ہیں معیشت اور معاشیات کی نئے مالی سال کے آغاز پر آسٹریلین شہری اپنے ٹیکس ریٹرنز فائل کرنے کی تیاری کر رہے ہیں آسٹریلین ٹیکس آفس غیر متعلقہ اور غلط کلیمز پر اپنی نگرانی سخت کر رہا ہے اس پوڈ کاسٹ میں اسسٹنٹ کمشنر اینٹا چیلن بتاتی ہیں کہ ورک ریلیٹڈ اخراجات ورک فرام ہوم ڈکٹیشنرز رینٹل پراپرٹی کلیمز اور ٹیکس ڈیڈ لائنز کے حوالے سے وہ کون سی باتیں ہیں جو ذہن میں رکھنا ضروری ہیں سنیے ریحان الوی کے تیار کردہ پوڈ کاسٹ میں
10: SBS اردو SBS ساؤتھ ایشین پر
11: ایک ایسے وقت جب آسٹریلین شہری اپنے ٹیکس ریٹرنز فائل کرنے کی تیاریاں کر رہے ہیں آسٹریلین ٹیکس آفس یا ATO غیر متعلقہ اور غلط کلیمز پر اپنی نگرانی سخت کر رہا ہے اس پوڈ کاسٹ میں ہم ATO کی اسسٹنٹ کمشنر اینٹا چیلن سے بات کر رہے ہیں جو بتا رہی ہیں کہ ورک ریلیٹڈ اخراجات ورک فرام ہوم ڈیڈکشنز رینٹل پراپرٹی کلیمز اور ٹیکس ڈیڈ لائنز کے حوالے سے کون سی باتیں اہم ہیں
12: I have a pleasure of having ATO Assistant Commissioner Anita Challen. As the tax time approaches, the Australian Tax Office will be looking to crack down on non-work related expenses, and we will be Assistant Commissioner Anita Challen. Welcome to SBS. First question from